0: ख्वाहिशात में डूबे हुए थे। सूरत अल जासिया आयत 23 में आता है, अफरअईत मन इत्तखज़ इलाहहु हवाहु, क्या देखा तुमने उस शख्स को जिसने अपनी ख्वाहिश नफ्स को अपना खुदा बना रखा है। वह अदल्लाहुल्लाहु अला इल्मिन, अल्लाह ने उसको इल्म के बावजूद गुमराह कर दिया। वह ख़त्म अला समईही व कल्बिही, और उसके कान और उसके दिल पे मुहर लगा दी और उसकी आंख पर पर्दा डाल दिया। वह अला समईहिम, और कानों पर भी पर्दा। आप देखिए कि कान ऐसी चीज़ है जो अंधेरे में भी सुन सकते हैं और रोशनी में भी सुन सकते हैं, लेकिन आंखें ऐसी चीज़ हैं कि जो सिर्फ रोशनी में देखती हैं। तो उन्होंने अपनी इन फैकल्टीज से काम नहीं लिया, लिहाजा अल्लाह ताला ने भी फिर उनके दिलों पर मोहर लगा दी। तो इन आयात से यह पता चलता है कि सीने का हक के लिए खुल जाना अल्लाह की बहुत बड़ी नेमत। फमन युरिदिल्लाहु अन यहदियहु यशरह सदरहु लिलइस्लाम, अल्लाह जिसके साथ हिदायत का इरादा करता है उसका दिल इस्लाम के लिए खोल देता है, दिल खुलने लगते हैं, अल्लाह की बात सुन के कुरान सुन के दिल खुश होने लगता है। तो फिर क्या होता है, जब दिल की खुशी से कोई इस तरफ आता है तो उसका दिल नरम होता है, तो जो भी थोड़ी सी बात भी उसको पता चलती है तो उसका दिल खिल उठता है और फिर उसके अंदर एक बहार आने लगती है, एक अच्छी ज़मीन की तरह। और जिसके लिए अल्लाह हिदायत का इरादा नहीं करता तो उसका दिल तंग कर देता है, जिसको अल्लाह हिदायत ना देना चाहे तो यजअल सदरहु ज़य्यिकन हरजन, उसका दिल तंग कर देता है, भींच देता है, और फिर उसके बाद उसके ना अंदर कुछ चीज़ आती है ना अंदर से कोई खैर बाहर आती है। एक और बात जो यहाँ से हमें पता चल रही है वो ये है कि इंसान को बहुत ज़्यादा अपनी ज़ात पे और अपनी सोच पे और अपनी थिंकिंग और अपने आप पे बहुत ज़्यादा मान नहीं होना चाहिए, एतमाद नहीं होना चाहिए और ओवर कॉन्फिडेंट नहीं होना चाहिए कि मेरे पास इतनी डिग्रियाँ हैं, इतना नॉलेज है, मैं इतना कुछ जानता हूँ, लिहाजा मुझे किसी और चीज़ की ज़रूरत नहीं है। दुनिया का इल्म जितना भी हो, लेकिन इंसान को हमेशा इल्म हिदायत की ज़रूरत रहती है, और उस मामले में इंसान को अल्लाह और उसके रसूल की बात के आगे झुक जाना चाहिए, चाहे उसको समझ में आए या ना आए। और एक और चीज़ जो हम सब के लिए ज़रूरी है कि अल्लाह की इस नेमत हिदायत पर शुक्र अदा करते रहें। ये जो अल्लाह ने हमको यहाँ आकर बैठने की तौफीक दी है, या पढ़ने की, या किताब को समझने की, या लिखने की, या कुछ भी, तो इस पर हम सबको अल्लाह का शुक्र अदा करना चाहिए, क्योंकि दिलों का सख्त होना बदबख्ती की अलामत होती, और दिलों का अल्लाह की तरफ रुजू करना और इस किताब से मोहब्बत करना अल्लाह की रहमत की अलामत होती है। और फिर यह है कि जब कोई डराने वाली आयात आए तो उस वक्त डरना भी चाहिए, क्योंकि ये कुफार की निशानी है कि ख्वाब उनको डराओ या ना डराओ वो नहीं मानते, उनको कोई असर नहीं होता। कभी भी कोई इंतजार वाली आयत, कुछ लोग तो बाकायदा मजाक उड़ाते हैं, वो कुरान में क्या हर वक्त डराया जाता है, ये मौलवी हजरात डराते रहते हैं और फला, नहीं, ये मुसलमान की शान नहीं होती, वो ऐसी बातें नहीं करता। जब कुरान की किसी आयत में डरने की बात आए तो क्या करना चाहिए हमको, डरना चाहिए, हमें खौफ महसूस करना चाहिए। और फिर यह कि इंसान को ओपन माइंडेड, ओपन हार्ट और ओपन आइज के साथ रहना चाहिए कि खैर और भलाई के लिए ऑलवेज वेलकमिंग, ऑलवेज वेलकमिंग, क्योंकि अगर कोई शख्स ना सुनना चाहता है, ना देखना चाहता है और ना ही हक को अपने दिल में कोई जगह देना चाहता है, तो ये कोई अच्छी अलामत नहीं, ये बदबख्ती की अलामत है। तो खुलासा क्या है सारे सबक का? नंबर एक, ये इंसानों के उस दूसरे ग्रोह की बात है कि जिनके पास इल्म तो बहुत है, बहुत कुछ समझते हैं, बहुत कुछ जानते हैं, लेकिन हिदायत के लिए नहीं झुकते, तकब्बुर की बुनियाद पर या ख्वाहिशात नफ्स की बुनियाद पर। और जब कोई अल्लाह की किताब और अल्लाह की बात को ठुकराता है और अल्लाह की बात को छोटा समझता है और अपनी अकल को बड़ा समझता है, तो उसके लिए फिर अल्लाह की तरफ से एक सज़ा होती है, और वो क्या कि अल्लाह उसका दिल बंद कर देता है, उसको फिर मज़ीद तौफीक नहीं देता। और उस बुरे अंजाम से भी डरना चाहिए और बचना चाहिए जिसका यहाँ जिक्र किया गया, वलहुम अज़ाबुन अज़ीम। तो पहले ग्रोह के लिए क्या कहा गया था, उलाइका हुमुल मुफ्लिहून, और यहाँ क्या कहा गया, वलहुम अज़ाबुन अज़ीम। तो आप देखिए फलाह का जो कुरानी तसव्वुर है वो क्या है, फमन ज़ुहज़िहा अनिन नारी व उदखिलल जन्नता फ़क़द फ़ाज़, जो आग से बचा लिया गया और जन्नत में दाखिल कर दिया गया वही दरअसल कामयाब हुआ। तो पहला ग्रोह मुत्तकीन खालिस मोमिन, अंजाम क्या है, फलाह। और दूसरा ग्रोह जानने के बावजूद ना मानने वाले, अंजाम क्या है, अज़ाबुन अज़ीम। तो अल्लाह हम सबको इस अज़ाब से अपनी पनाह में रखे। सबक आयत नंबर 8 से 16 तक। सबसे पहले थोड़ी सी रफ्सी वजाहत करूँगी और फिर उसके बाद इंशाल्लाह तफसीर करेंगे। वा और मिन, मिन का लफ्जी माना होता है से, मिन मा, मिन से अन्नास लोग, लोगों में से यानी बाज लोग, यानी मिन का लफ्जी माना बाज नहीं होता, मुराद बाज होता है। लेकिन यहाँ बाज क्यों लिखा है, जब हम कहते हैं ना कि लोगों में से यानी कुछ लोग, तो इसका क्या मतलब है, सम ऑफ देम। मन जो यकूलू, काला यकूलू, कौल उर्दू में इस्तेमाल होता है, कौल मसलन अकवाल जर्रीन, सबने सुन रखा होगा, तो अकवाल कौल की जमा है, तो यकूलू कौल से है, काफ वाउलाम, यकूलू कहते हैं। आमन्ना, आमन्ना का लफ्ज़ जो है इसका रूट हमजा मीम नून है, और यकूलू का रूट काफ वाउलाम है। ये जो नीचे खाली जगह है इस पर आप रूट से खुद लिख लीजिए अगर आपके पारों में नहीं लिखे हुए, वरना कुछ अहम अल्फाज के रूट्स पारे के आखिर में लिस्ट में भी होंगे, लेकिन बेहतर है कि आप यहीं पर नीचे लिख लें। हमजा मीम नून है ईमान का रूट, हमजा मीम नून, आमन्ना, आमना युमिनु ईमान, ईमान का लफ्जी माना होता है तस्दीक करना, कंफर्म करना। आमन्ना अमन से है, और आमना युमिनु ईमान कहते हैं ईमान लाने या तस्दीक करने को। तस्दीक करने का क्या माना होता है, किसी चीज़ को कंफर्म करना, मान जाना। बिल्लाही, इसमें आप देखिए कि एक बी है और एक अल्लाह है, बिल्लाही साथ अल्लाह की, बी पीछे पढ़ा आपने, बिस्मिल्लाही। वा और बिल यौम अल आखिरी, बी भी आपने पढ़ा, यौम भी पढ़ा, और आखिर भी आखिरत के मानों में पीछे पढ़ा आपने, बिल यौम अल आखिरी। वा हालांकि, वा का अगरचे माना और होता है, लेकिन यहाँ चूंकि उनका हाल बयान हो रहा है इसलिए वाओ के अरबी जबान में कई एक माने होते हैं। जो मशहूर माना है वो है और, यहाँ पर हालांकि इसका तर्जमा क्यों किया जा रहा है, क्योंकि इसके बाद हाल बयान हो रहा है किसका, धोखा देने वालों का, ये जो जबान से कुछ कहते हैं और अमल से कुछ और करते हैं, इन्हीं मुनाफिक लोग जो हैं। माँ नहीं, माँ पीछे पढ़ा आपने, मिम्मा, वहाँ माँ का माना आपने जो पढ़ा था, और माँ का एक और माना नहीं भी होता है, ठीक है। हम वो, हम कहाँ पढ़ा, हुमुल मुफ्लिहून, बिमुमिनीन, बी और मुमिनीन, बी का एक मतलब होता है साथ, और बी बहुत जगहों पर जायद भी आएगा, यहाँ जायद है, बिमुमिनीन में जो बी है इसका तर्जमा नहीं है, जायद है, ये एक्स्ट्रा है। अरबी जबान में और कुरान मजीद में ख़ास तौर पर आप बहुत मकामात पर जायद हरूफ देखेंगे, एक्स्ट्रा। कभी मैं आपसे कहूँगी यहाँ माँ जायद है, कभी कहूँगी बा जायद है, कभी कुछ और बताऊँगी, तो आज एक ही दफ़ा समझ लीजिए कि जायद हर्फ या लफ्स आता है ताकीद के लिए। ताकीद का क्या माना होता है, उसको एम्फिसाइज करने के लिए आता है, यानी अगरचे यहाँ लफ्जी तर्जमा नहीं करेंगे हम बी का, हम ये नहीं कहेंगे और नहीं है वो साथ ईमान लाने वाले, तो कोई मतलब ही नहीं बनता, कोई सेंस ही नहीं बनता इसका, यानी वहाँ वो ऐसा नहीं कि बेकार में आए हैं या बेमकसद। अगर लफ्जी तर्जमा नहीं आप वहाँ कर पा रहे तो इसका मतलब हो कि वहाँ कुछ उसका फ़ायदा नहीं, उसका बहुत ज़बरदस्त फ़ायदा है, और वो फ़ायदा है एम्फेसिस का। बात यह है कि इस वक्त आप दो चीज़ें सीख रहे हैं, एक तरफ आप अरबी जबान भी सीख रहे हैं और दूसरी तरफ कुरान मजीद का माना और तफसीर वगैरह भी सीख रहे हैं, तो कुछ चीज़ें मैं आपको साथ साथ जबान की भी बताती जाऊंगी ताकि आप कुरान मजीद की जबान को बराह रास्त जान कर उससे लुत्फ उठा सकें, वरना तो आप कोई भी तफसीर की किताब उठाइए आपको ये मीनिंग भी मिल जाएंगे, ट्रांसलेशन भी, तफसीर भी, बहुत सी तफसीरें लिखी हुई, लेकिन एक क्लास ज्वाइन करने का और यहाँ आकर बैठने और सीखने का फ़ायदा ये है कि आपको साथ साथ ज़बान भी आएगी, और ख़ास तौर पर जब आप ग्रुप्स में तर्जुमा सुनाएंगे तो उसमें आपकी भी पार्टिसिपेशन होगी, और उससे आपको पता चलेगा कि आप कितने नए अल्फाज अब तक सीख चुके हैं, कहाँ कहाँ अभी कमी है, मज़ीद किस तरह और आपको याद करना है, ताकि कुरान पाक का सिर्फ तर्जुमा आपको ना आता हो, जब आप लफ्ज़ पढ़ें तो लफ्ज़ डायरेक्ट आपको समझ में आता हो, ठीक है। तो हर जबान के कुछ उसलूब होते हैं, उसलूब का क्या माना होता है, स्टाइल, हर लैंग्वेज का एक स्टाइल होता है, तो अरबी का भी एक स्टाइल है। अब जो स्टाइल है वो ट्रांसलेट नहीं किया जाता, ठीक है ना, स्टाइल को आप ट्रांसलेट नहीं कर सकते। तो ये जो बी है यहाँ पर, इसका इजाफा दिस इज स्टाइल ऑफ लैंग्वेज। तो किसी भी जबान का बाज़ों का तर्जुमा किया जाता है, लेकिन 100% तर्जुमा नहीं हुआ करता। तो उस जबान को समझने के लिए उसका स्टाइल जानने की ज़रूरत होती है। युखादिऊना, युखादिऊना का रूट जो है खा दाल और ऐन है। खा दाल ऐन, खदा, खिदा कहते हैं धोखे को। युखादिऊना, वो धोखा देते हैं। अल्लाह अल्लाह को कौन धोखा देते हैं? ये मुनाफिक। वा और अल्लज़ीना, उन लोगों को, आमनु जो ईमान लाए, फिर आमना युमिनु ईमान, ईमान लाना तस्दीक करना, वमा और नहीं, यखदाऊना वो धोखा देते। यहाँ भी अब आप देखिए, पीछे आपने पढ़ा खे दाल आइन, खदा का मतलब क्या है? धोखा देना। लेकिन दोनों का लफ्सी फ़र्क है, क्या फ़र्क है? कुछ नोट किया आपने कि दोनों में फ़र्क क्या है? लफ्सी फ़र्क, मीनिंग नहीं पूछ रही मैं आपसे। एक जगह है युखादिऊना और एक जगह है यखदाऊना। जैसे पहले मैंने अर्ज़ किया कि कुरान मजीद में कोई एक हर्फ भी ऐसा नहीं है जो बज़ाहिर जायद आपको नज़र आता और उसका कोई मकसद या मतलब ना हो। दोनों के अगरचे तर्जमे में हम कहते हैं धोखा देते हैं, लेकिन सेंस में फ़र्क है। युखादिऊना के अंदर एक दूसरे के साथ तआवुन करके धोखा देना होता है, यानी अकेले नहीं बल्कि मिलजुल कर शरारतें करते हैं और मिलजुल के प्लॉटिंग करते हैं और साजिशें करते हैं और फिर धोखा देते हैं। और यखदाऊना वो खुद धोखा देते हैं। ठीक है, युखादिऊना में क्या है? एक दूसरे के साथ मिलजुल कर तआवुन करके धोखा देना, और यखदाऊना अकेले खुद ही देना। फ़र्क है ना, दोनों में फ़र्क है, एक इज्तिमाई है और एक इनफरादी है। वमा यखदाऊना, और नहीं वो धोखा देते, इल्ला मगर। इल्ला का मतलब होता है मगर, सिवाय। अनफुसहुम, अनफुस जो है नफ्स की जमा है। नफ्स, नफ्स कहते हैं इंसान की जात को, जान को। अनफुसहुम, हुम कौन है? वो खुद। अनफुसहुम अपने नफ्सों को, अपनी जातों को, अपनी ही जानों को। वा और मा नहीं, यशउरून वो शऊर रखते। यशउरून का रूट है शीन ऐन रा। जब मैं रूट बोलती हूँ तो आप लफ्ज पर गौर करके वहां पर अपने पेन से निशान लगाया कीजिए। मैंने बोला शीन ऐन और रा, तो इसको आप शीन ऐन रा को थोड़ा पढ़िए अलग से, क्या बनता है? शार या शेर। शेर उर्दू में होता है ना, और शऊर का लफ्ज भी बोलते हैं आप। वमा यशउरून, और नहीं वो शऊर रखते। तो शायर कौन होता है? जो शऊर रखता हो या ना रखता हो। अरबी में शार कहते हैं बाल को, तो शऊर कहते हैं जानने और समझने को। लेकिन कैसा जानना और समझना? जिसके अंदर बारीकी हो, गहराई में। वमा ये शऊरून, और वो शऊर नहीं रखते, समझ नहीं रखते। फी कुलूबिहिम, हिम फिर वही दोबारा साथ लगा हुआ है। फी कुलूबिहिम मरदुन, बीमारी है, उर्दू में इस्तेमाल होता है मरद। फा ज़्यादा हुम, ये क्या है? फा ज़्यादा हुम, फा का मतलब है पस, ज़्यादा ज़्यादा किया, हुम उनको, पस ज़्यादा कर दिया उनको, बढ़ा दिया उनको। अल्लाहु, अल्लाह ने, मरदन बीमारी में। अब आप देखिए, एक जगह है मरदुन और एक जगह है मरदन। एक जगह पेश के साथ है और एक जगह जबर के साथ है, इसीलिए थोड़ा सा माने में फ़र्क है। पहली दफ़ा तर्जमा क्या किया आपने? बीमारी है, और दूसरी दफ़ा बीमारी में। सुभानक अल्लाहुम्मा व बिहम्दिक, नशहदु अन ला इलाहा इल्ला अंत, नस्तगफिरुक व नतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।
1: अस्सलामु अलैकुम। मज़ीद मालूमाती तालीम और तरबियत पर मबनी सीरीज और लेक्चर्स के लिए समात फरमाते रहिए इंस्पायर FM।
2: दिस प्रोग्राम विल कंटिन्यू आफ्टर द ब्रेक। कंटिन्यू लिसनिंग टू इंस्पायर FM।
1: इंस्पायर FM। इंस्पायर 105.1 FM।
3: Rasulullah sallallahu alaihi wasallam, what he went through in Ta'if after losing his wife Khadija radiallahu anha, after losing Abu Talib, after being in that situation of boycott, The walk alone, that alone would drive any of us into absolute bitterness. Even then, Rasulullah ﷺ chooses ihsan. And Rasulullah ﷺ says that even if the hour came, وَفِي يَدِ أَحَدِكُمْ فَسِيلًا, you have a plant in your hand, you still haven't put it in the ground. And the hour has come. And Rasulullah ﷺ says, even in that moment, plant that plant. Finish your task, do your job, and leave the rest to Allah subhanahu wa ta'ala. Allah will ask you what you are doing in your own capacity. And never become bitter, never become pessimistic, never become hopeless, and never lose your character because of what's being shown to you.
4: Why do Topps Pizza deliver the top pizzas in Luton? For a start, all the toppings are 100% halal, and Topps use fresh dough every day. Then there's the cheese, the highest quality available. And when it comes to food preparation, cleanliness is taken as part of our faith. So that just leaves the taste, choice, and great offers, including buy one, get one free on all medium, large, and extra large pizzas. Topps Pizzas, Wellington Street, LU1 5AA. Order online, toppspizza.com, or via Just Eat. Download our app, or call 01582
5: 725000. Assalamu alaikum wa rahmatullahi wa barakatuhu. Bismillahir Rahmanir Rahim. قال النبي صلى الله عليه وسلم أد الأمانة إلى من ائتمنك ولا تخن من خانك. That you should fulfill the trust of the one who entrusts you and do not betray the one who betrays you.
6: Lee Grade Heating Supplies. With over 20 years of experience, we're the largest independent plumbers merchant in the area, specialising in all types of plumbing and heating, as well as combination boilers and mega flow cylinders. Whether you need a new bathroom or a complete new heating system, LHS is the place. Come along to our brand new bathroom showroom at Unit 1, 3 Chorlen Lane, Luton, to see the latest range of quality bathrooms. Or log on to leegrave.net. We're an Interpart approved stockist for all genuine spares. Our new store in Bedford is now also fully opened. Lee Grave Heating Supplies. Call Luton 84 86 88.
7: Did you know that over 361,000 children die every year due to lack of clean water? Clean water is not a luxury, but a basic human right. UKIM is working to end their suffering. By providing clean and safe water, make a difference. Provide clean and safe water with UKIM. For donations, call now or visit ukim.org.
8: Richard didn't want to die, but he couldn't stop himself. The collision didn't kill him, but he wasn't wearing a seatbelt, so he hit the inside of the car. That didn't kill him either, but his internal organs carried on travelling until they hit his ribcage, and his lungs were punctured, and the main artery from his heart was torn. And that's what killed Richard.
9: From the studios of Inspire FM, the time is now 10:30.
1: Assalamu alaikum. Dr. Farhat Hashmi ki taalim o tarbiyat par mabni series aur lectures samaat farmane ja rahe hain.
0: Assalamu alaikum wa rahmatullahi wa barakatuh. Nahmaduhu wa nusalli ala rasulihil kareem. Amma ba'd, fa'a'udhu billahi minash shaitanir rajim. Bismillahir rahmanir rahim. Rabbi shrah li sadri wa yassir li amri wahlul 'uqdatam min lisani yafqahu qawli. Wa lahum, aur unke liye. ये भी असल में क्या, वा, ला और हुम. बहुत से लोग छोटे जबर को लंबा खींच के पढ़ लेते हैं, उससे क्या होता है? अगर हम ला को ला पढ़ेंगे तो क्या होगा? नहीं, बिल्कुल माना उलट जाएगा. ठीक है, तो बहुत एहतियात कीजिए अरबी पढ़ने में कि ला को ला नहीं पढ़ना. और ला को आमतौर पे लोग उलट पढ़ते हैं, जहां ला लंबा करना होता है उसको छोटा करते हैं, और वहां भी माना उलट जाता है. वलहुम, और उनके लिए. अजाबुन, अजाब है. अलीमुन, अलीम का लफ्ज़ जो है अलिफ लाम मीम से है. अलम, उर्दू में अलम किसको कहते हैं? अलमनाक हादसा. بہت دردناک، الم کہتے ہیں درد کو، تو علیم کا مطلب ہے دردناک. اچھا اس سے ملتا جلتا علیم، رحیم. تو رحیم میں کیا معنی تھا؟ بار بار، مسلسل. تو علیم کا مطلب ہے دردناک، اور ایسا دردناک جس کی درد کی وجہ بار بار کانسٹنٹلی مسلسل عذاب دینا ہو. کیونکہ آپ دیکھیے کسی کو ایک دفعہ کسی نے گھونسا مارا، کوئی ہاتھ مارا، تو کیا ہوا؟ درد ہوا، اور تھوڑی دیر میں کیا ہوا؟ ختم ہو گیا. لیکن اگر کوئی مسلسل ہیمرنگ کرتا جائے، مارتا ہی جائے، مارتا ہی جائے، مارتا ہی جائے، تو وہ کیا ہوگا؟ علیم، کہ وہ پین کبھی بھی ختم نہیں ہوگی، مسلسل اور بہت زیادہ. تو اس لیے علیم کا لفظ جو ہے فعیل کے وزن پر ہے، جس میں مبالغہ پایا جاتا ہے، اور ہم ترجمہ کیسے کرتے ہیں؟ دردناک لیکن بہت زیادہ درد دینے والا. یعنی اس کی گہرائی میں کیا آتا ہے کہ مسلسل بھی ہے، شدت بھی ہے، اور قوت بھی ہے، شدید بھی ہے اور قوی بھی ہے. فعیل کے وزن پھر آپ کو لفظ اور ڈھونڈنے پڑیں گے. آ ہے نا، جیسے اسی طرح فا ہے، ٹھیک ہے، آ اور فا برابر ہے نا. آ فا، لی کس کے وزن پر ہے؟ ای، اور من لن، فا ای لن، ا لی من. اب فائل کے وزن پر کوئی اور لفظ لائیے جو پیچھے آپ پڑھ چکے ہو. عظیم، کیا مطلب ہے اس کا؟ بہت بڑا. رحیم، کیا مطلب ہے؟ بار بار رحم کرنے والا، بہت زیادہ رحم فرمانے والا. اس کو کہتے ہیں مبالغہ کسی کا، ٹھیک ہے. تو عربی زبان بہت سائنٹیفک لینگویج ہے، اس میں بہت سے الفاظ کے اوزان ہوتے ہیں. اوزان کا مطلب وزن، وہ ترازو پہ تولے جا سکتے ہیں، اور اگر آپ کو بیسک میننگ آتا ہو تو اس وزن پر جتنے بھی لفظ آئیں گے ان کا معنی کی گہرائی جاننا آپ کے لیے کچھ بھی مشکل نہیں ہوگا. جیسے رحمان کا وزن تھا فعلان، اب اس میں آپ دیکھیے فعلان کیسے بنا؟ رحمان. اسی طرح عربی میں آتا ہے غضبان. آگے دیکھتے ہیں بما. بی کا ایک مطلب ساتھ تھا، اور دوسرا یہ مطلب ہے بوجہ، سبب کے لیے بھی آتا ہے با، ٹھیک ہے. بما، بوجہ اس کے جو، کانو تھے وہ، یکذبون وہ جھوٹ بولتے. روٹ دیکھیے کون سا یکذبون میں؟ کیف، ذال اور با. کذب کہتے ہیں جھوٹ کو، یکذبون وہ جھوٹ بولتے ہیں. اب اس میں آپ دیکھیے کہ بہت سے لفظ اس وزن پر بھی آئیں گے، جیسے یخدعون، یکذبون، یشعرون اور یؤمنون، اور دیکھیے یوقنون، ینفقون اور یقیمون، یوقنون، ٹھیک ہے. یعنی ایسے الفاظ تلاش کیجئے جس کے شروع میں یا اور آخر میں واو نون ہے، صرف نون نہیں، واو نون، شروع میں یا اور آخر میں واو نون. سارے دیکھیے پیچھے سے، سب سے پہلے کیا ہے؟ یؤمنون آیت 3 میں، پھر ہے یقیمون آیت 3 میں، پھر کیا ہے؟ ینفقون، پھر کیا ہے؟ یؤمنون. اچھا ایک اور بات ہے، اس کو یو نہیں پڑھیے، ٹھیک ہے. یو یو یو، پھر ہے یوقنون، اور اس کو یو نہیں پڑھنا، اس کو یو پڑھنا ہے. کیسے؟ یو یوقنون. اچھا پھر آپ دیکھیے دوبارہ آیت 6 میں یؤمنون، اور پھر اس کے بعد یخادعون اور یخدعون اور یشعرون اور یہاں یکذبون. آگے آپ دیکھیے آج ہی کے سبق میں آیت 12 کے آخر میں آ رہا ہے یشعرون، پھر اس کے بعد آیت 13 کے اینڈ میں آ رہا ہے یعلمون، یعمہون. اتنے سارے لفظ جو شروع ہو رہے ہیں یا سے اور اینڈ ہو رہے ہیں واو نون پر، اس کا مطلب ہے کہ ایک تو اس میں جمع کی بات ہے بہت سارے لوگوں کی، اور جمع کی علامت ہے واو نون. عربی میں پلورل کا سائن کیا ہوتا ہے؟ واو نون جو اینڈ پہ آتا ہے، ٹھیک ہے. اور شروع میں اگر یا آ جائے کسی بھی ورب کے ساتھ، تو اس کا معنی ہوتا ہے وہ کرتے ہیں، وہ تھرڈ پرسن، ٹھیک ہے، غائب کے لیے۔ ان سارے حروف کو اگر آپ غور سے دیکھیں گے بغیر بولے اور بغیر آپس میں ڈسکس کیے تو انشاءاللہ بہت جلد سمجھ جائیں گے۔ دیکھیے، عربی زبان کا ایک لفظ ہے یفعلون، یفعلون۔ اس میں آپ دیکھیے کہ فے، عین اور لام کیا ہے اس کا روٹ، تین حرف ہیں اس کا روٹ۔ یا جو ہے یہ وہ کے لیے آتی، ٹھیک ہے، جب فعل کے شروع میں آتی ورب کے، اور یہ جو واؤ اور نون ہے یہ جمع کی علامت ہے۔ اب جب آپ ترجمہ کریں گے تو کیا کریں گے، وہ کرتے ہیں، ٹھیک ہے، وہ کرتے ہیں، کیونکہ واؤ نون آ گیا اینڈ میں۔ اور ہم نے مثال کے طور پہ شروع میں دیکھا تھا یؤمنون، کیا ترجمہ کیا آپ نے، وہ ایمان لاتے ہیں، اور روٹ کیا تھا اس کا، حمزہ مین نون، ٹھیک ہے، اور آخر میں پھر وہی واؤ نون، پھر کیا تھا، یقیمون۔ تو کیا ترجمہ کیا آپ نے، وہ قائم کرتے ہیں۔ پھر کیا تھا، ینفقون۔ ہر ایک کے آخر میں آپ دیکھیے واؤ نون آتا جائے گا۔ جہاں بھی آخر میں لفظ کے واؤ نون آئے گا تو اس میں کس چیز کی علامت ہوگی، جمع کی۔ از اٹ کلیئر؟ اون کے اوپر جب اینڈ ہو لفظ تو ترجمہ کیسے کریں گے آپ، وہ کرتے ہیں یا کریں گے یا جو بھی، لیکن جمع کی علامت ہوگی، ٹھیک ہے۔ تعلمون میں بھی واؤ نون کس کی علامت ہے، جمع کی علامت ہے، تاتم کی، سامنے والے کی، یا غائب کی اور تاتم سامنے والے کی۔ اسی طرح آپ دیکھیے کچھ اور لفظ بھی ہیں جو یا سے تو نہیں شروع ہوتے لیکن میم سے شروع ہو رہے ہیں، جیسے مسلحون۔ اگر مسلحون کا واؤ نون ہٹائے تو پیچھے کیا رہ جاتا ہے لفظ، مسلح۔ مسلح کون ہوتا ہے، اصلاح کرنے والا، اور جب واؤ نون لگا دیا تو کیا بن گیا، کرنے والے، ٹھیک ہے، یہ جمع ہو گیا۔ اچھا، مفسدون، واؤ نون ہٹائیے کیا باقی رہا، مفسد کون ہوتا ہے، کرنے والا، اور مفسدون کون ہو گئے، کرنے والے۔ مؤمنون، ایمان لانے والے، اگر واؤ نون ہٹا دیں گے تو باقی کیا رہ جائے گا، مؤمن، ایمان لانے والا۔ از اٹ کلیئر؟ انشاءاللہ اس طرح آپ جب غور تھوڑا سا بھی کریں گے تو خود ترجمہ نکالنے کے قابل ہو جائیں گے۔ آگے آپ دیکھیے آیت 14 کے اینڈ میں ہے مستہزئون، اس کے اندر بھی کیا ہے، واؤ نون ہے اینڈ پر، ٹھیک ہے۔ اسی طرح آیت 16 کے اینڈ پر مہتدین ہے، تو ایک اور علامت بھی ہوتی ہے یا نون کی بھی، جیسے مومنین آتا ہے، کبھی کافرین آتا ہے، کبھی منافقین آتا ہے، ٹھیک ہے۔ تو یا نون، این اور اون دونوں ہی کس کی علامت ہوتے ہیں، جمع کی ہوتے ہیں۔ انشاءاللہ جب آگے اس کو پڑھیں گے اس کو ڈسکس کر لیں گے۔ جی، بما کانو یکذبون، بوجہ اس کے کہ تھے وہ جھوٹ بولتے۔ وا اور اذا، جب، قیلا، قیلا جو ہے اس کا روٹ بھی قاف واو لام ہے، قول۔ قول کس کو کہتے ہیں، بات کو۔ یقول اور قیلا کا اوریجن ایک ہی ہے، لہم ان کو، لا نہ، تفسدو تم فساد کرو، تا جو ہوتی ہے یہ تم کے لیے ہوتی ہے، جیسے انعمتا، انعام کیا تو نے، ٹھیک ہے، انعمتا کا کیا مطلب ہے، انعام کیا تو نے۔ اور تفسدو کے شروع میں بھی تا آ رہی ہے، تفسدو کا مطلب تم فساد کرو، لا تفسدو نہ تم فساد کرو، فی الارض زمین میں، فی پیچھے پڑھا کہیں اور، فی قلوبہم، فی کا معنی ہوتا ہے میں، الارض زمین، زمین میں کا کیا مطلب ہے، ان سائڈ دا ارتھ نہیں بلکہ آن دا ارتھ۔ قالو وہ کہتے ہیں، قالو کا روٹ قاف واو لام ہے، انما سوائے اس کے نہیں، نحنو ہم، مسلحون اصلاح کرنے والے ہیں، نحنو ہم، الا خبردار، انا ہم، یہ دو لفظ ہیں، ایک کیا ہے انا اور ایک ہے ہم، انا پیچھے پڑھا آپ نے، ان الذین، الا انا ہم، ہم المفسدون۔ اب آپ دیکھیے دو دفعہ ہم آ گیا، اور مفسدون میں بھی وہ جمع ہے، تین اب آ گئے، ٹھیک، ان ہم، بے شک وہ، پھر دوبارہ آیا ہم، وہ، اور المفسدون میں بھی وہ سب جمع، تین دفعہ ایک ہی بات دہرائی جا رہی یہاں، تو اس کا مطلب ہے بہت ہی تاکید ہے، دیکھ لو وہی ہے دراصل، وہی وہی وہی جو فساد کرنے والے ہیں۔ ولیکن، لیکن، یہ عربی میں ولیکن اور اردو میں کیسے ہم بولتے ہیں، لیکن لا نہیں یشعرون وہ شعور رکھتے. وَإِذَا اور جب قِيلَ کہا جاتا ہے روٹ کیا قاف واو لام لَهُمْ واسطے ان کے آمنو ایمان لاؤ آمن یؤمنو ایمان کما جیسا کہ آمنا ایمان لائے الناس لوگ. یہاں پھر آپ دیکھیں آمنا حمزہ میم نون سے الناس الناس کا روٹ ہے نون واو سین. ناس حرکت کرنے کو کہتے ہیں کیونکہ انسان حرکت کرتا ہے جبکہ پتھر حرکت نہیں کرتے. اسی طرح ناس کا روٹ جو ہے نون سین یا بھی ہوتا ہے. نسیہ نسیہ کا معنی تو بھول جانا, تو انسان بھول جاتا ہے, تو اس لیے فکر بالکل نہیں کریں اگر آپ ترجمہ یاد کر کے بھول جائیں, کیونکہ اکثر لوگوں کو یہ ہوتا ہے کہ ہم نے یاد کیا تھا لیکن ابھی یاد نہیں آ رہا. گروپ میں سناتے ہوئے بھی مشکل ہوتی ہے, اس وقت زیادہ بھولتا ہے اور پھر ٹیسٹ کے دن تو اور بھی زیادہ بھولتا ہے. تو اسے ایکسیپٹ کر لیں کہ ہم انسان ہیں, ہم سب بھول جاتے ہیں. الناس لوگ قالو وہ کہتے ہیں انؤمنو کیا ہم ایمان لائیں. آ کا کیا مطلب ہوتا ہے کہاں پڑا انذرتہم انؤمنو کیا ہم ایمان لائیں کما جیسا کہ آمنا ایمان لائے السفہا. یہ نیا لفظ ہے. السفہا جو ہے سفیہ کی جمع. سفیہ سین فا یا ہا سفیہ یسفہو سین فا ہا کا مطلب ہوتا ہے بے وقوف ہونا, ردی اور ناقص ہونا, کم عقل ہونا. کما آمن السفہا الا خبردار. الا کا جو لفظ ہے اس کو کہتے ہیں حرف تنبیہ, وارننگ دی جا رہی, سن لو آگاہ ہو جاؤ, بی اویئر جان لو. انہم بے شک وہ ہم وہی السفہاء بے وقوف ہیں. ولیکن کیا معنی لیکن کہاں پڑا ابھی پڑا پیچھے لا نہیں یا لمون روٹ کیا ہے جی عین لام میم علم. علم کس کو کہتے ہیں جاننے کو, اور لا یعلمون نہ جاننے کو, لا علمی کو. اردو میں استعمال نہیں کرتے آپ لا علمی, بات وہی ہے صرف کہنے کا لفظ مختلف ہے. و اور اذا جب لقو وہ ملاقات کرتے ہیں. لقا کہتے ہیں عربی زبان میں آمنا سامنا کرنے کو. لقا کس کو کہتے ہیں آمنا سامنا کرنا, ایک دوسرے کے سامنے آنا. لقو ملاقات کرتے ہیں الذین ان لوگوں سے. لقو کا جو روٹ ہے لام قاف یا ہے, لام قاف یا. الذین ان لوگوں سے آمنو جو ایمان لائے, قالو وہ کہتے ہیں آمننا ایمان لائے ہم. ہم کس کا معنی ہے نون الف نا کا. پیچھے بھی کہیں کوئی ایسی چیز گزری اہدنا دکھا ہم کو. وا اور اذا جب خلو خ لام واو. خلا کس کو کہتے خالی ہونے کو, تنہا ہونے کو. بیت الخلا کا کیا معنی ہوتا ہے ایسی جگہ جہاں انسان تنہا ہوتا ہے, ٹھیک ہے. تو خلا کا کیا معنی ہے اکیلا ہونا, خالی ہونا ہر دوسری چیز سے. الا طرف شیاطین ہم. شیاطین کس کی جمع ہے شیطان کی, اور اس کا روٹ ہے شین طا نون شتن. شتن کا معنی تو دور ہونا, کیونکہ شیطان اللہ کی رحمت سے دور ہو گیا نا. اور یہاں شیطانوں سے مراد ان کے لیڈرز ہیں, ان کے لیڈرز, کیونکہ شیطان بھی انسان کو لیڈ کرتا ہے. قالو وہ کہتے ہیں روٹ کیا ہے قالو کا قاف واو لام. انا بے شک ہم معکم تمہارے ساتھ ہیں. یہ دو لفظ ہیں معا اور کم. انما بے شک یا سوائے اس کے نہیں نحنو ہم پیچھے پڑا نحنو نحنو مسلحون مستہزئون. مستہزئ استہزاء کہتے ہیں عربی میں مذاق اڑانا, کسی کو نشانہ تضحیک بنانا. مستہزئون مذاق کرنے والے مذاق اڑانے والے. اور اس کا روٹ ہے ہا زائی حمزہ, بس یہی اس کا روٹ ہے. اللہ اللہ یستہزئ مذاق کرتا ہے یا کرے گا, یعنی دنیا میں بھی اور آخرت میں بھی. بہم ساتھ ان کے, کن کے ساتھ جو یہ مذاق اڑانے والے. وا اور یمدہم यमुद्दू का रूट है मीम दाल दाल मद। मद कहते हैं खींचने को। अरबी कायदा पढ़ा होगा क्या कहते हैं जब मद आती है, खींच के पढ़ो, लंबा करो। यमुद्दुहुम खींच रहा है उनको, ढील दे रहा है उनको। फी में तुग्यानहिम उनकी सरकशी में। तुग्यानी उर्दू में कभी पढ़ी आपने? समुंदर में तुग्यानी आती तो क्या होते, लहरें सरकश हो जाती हैं, अपनी हदों से बाहर निकलने लगती हैं। तो तुग्यानहिम अपनी सरकशी में यानी हदों से बाहर निकलते हुए। या महून वो भटक रहे हैं। या महून का रूट आप निकालिए ऐन मीम और हा, क्योंकि बाकी वाव नून किसकी अलामत है और या जो है वो मुजक्कर गायब की, तो बाकी रह गया रूट पीछे। आसान है ना रूट निकालना, और रूट का जानने का मकसद क्या है, ताकि उसके रूट जैसा कोई और लफ्ज आ जाए तो आप फौरन गेस कर लें तर्जुमा। ये इसलिए पढ़ाया जा रहा है, इसको रटने के लिए नहीं पढ़ाया जा रहा। बाज़ लोग क्या करते हैं वो अलग से रूट रटना शुरू कर दे। इट्स नॉट फॉर रटना, ये किस लिए है समझना, कि आप खुद गौर करें कि ये लफ्ज कितने हर्फ से मिलके बना, एनालाइज कर सके आप उसको। उलाइका ये वही हैं, ये वही लोग हैं। अल्लज़ीना वो लोग, इश्तरबू इश्तरबू इसका रूट है शीन रा और या। शरा कहते हैं खरीदो फरोख करने को, एक्सचेंज करने को, कुछ दे के कुछ लेना। इश्तरबू जिन्होंने खरीद ली। अद्दलालता दलाल द्वाद लाम लाम, दलाल कहते हैं गुमराही को। कहाँ पड़ा ये रूट पहले, दालीन इन्होंने खरीद ली गुमराही। बिल हुदा बदले हिदायत के, बे का तर्जुमा सबब या बदले कहाँ पड़ा पहले, बिमा कानू। अल हुदा हिदायत रहनुमाई। हिदायत कितनी किस्म की होती है, दो किस्म की, नंबर एक इल्मी और नंबर दो अमली। हिदायत इरशाद और तौफीक। फमा तो ना, फा तो मा ना, अब मा फिर ना के मानों में आ गया, जैसे मा हुम बे मोमिनीन में आया। रबहत फायदा मंद हुई। रबहा रा बा हा रबहत, रबह कहते हैं फायदे को। न फायदा मंद हुई तिजारत हुम उनकी तिजारत, न फायदा दिया उनकी तिजारत ने। तिजारत क्या होती, लेन देन करना, बिजनेस। इसका रूट क्या है, ता जीम रा, ताजिर भी इसी से निकला। और हुम का लफ्ज आप देखिए कितनी दफा आया ना, और तिजारत उर्दू में भी इस्तेमाल होता है, नथिंग न्यू। वा और मा नहीं कानू वो थे, मुहतदीन हिदायत पाने वाले। मुहतदीन का रूट क्या है, हा दाल या, हिदायत पाने वाले नहीं थे। चलिए बिस्मिल्लाहिर्रहमानिर्रहीम। सूरत अल-फातिहा में हमने तीन किस्म के लोगों का हाल पढ़ा था। नंबर एक अनामता अलैहिम, जिन पर अल्लाह ने इनाम किया। सूरत अल-बकरा में उसकी डिटेल हमने पढ़ी, वो कौन है, मुत्तकीन। ज़ालिकल किताब ला रैब फ़ीह हुदल लिल्मुत्तकीन। कौन है मुत्तकीन, जिनकी सिफात आगाज में हम पढ़ चुके हैं। इनाम याफ्ता लोग वो हैं जिनके पास इल्म भी है और अमल भी है। दूसरा ग्रोह उन लोगों का था जो कौन थे, मग़दूब अलैहिम। सूरत अल-फातिहा में दूसरे किस्म के लोग कौन थे, मग़दूब अलैहिम, जिन पर अल्लाह का गज़ब हुआ। ये कौन लोग थे, जिनके पास इल्म तो था लेकिन अमल नहीं था। सूरत अल-बकरा में हमने उनकी डिटेल पढ़ी और दूसरे ग्रुप के बारे में पढ़ा, और वो कौन थे, इन्नल्लज़ीना कफरू। कुफ्र किसको कहते हैं, छुपाने को, यानी किसी चीज को जानना और जानने के बाद उसको छुपा देना। तो ये क्या है, दरअसल मालूम हो जाना लेकिन उसको कबूल ना करना, उस पर अमल न करना। तीसरी किस्म के लोग वो हैं अद्दालीन, भटके हुए, जिनके पास हिदायत नहीं, ना इल्म है ना अमल है। और बाज़ औक़ात इल्म होता है लेकिन अमल की तौफीक नहीं होती, यानी हिदायत इल्मी तो होती है लेकिन अमली नहीं होती, तो वहाँ पर वो क्या होते हैं, भटक जाते हैं, रास्ता खो देते हैं, और ऐसे लोग हिदायत नहीं पाते। आज की आखिरी आयत के आखिर में आप देखिए कि क्या लफ्ज़ आया है, मुहतदीन। वमा कानू मुहतदीन, और मुहतदीन किसका ऑपोजिट है, दालीन का। دالین ہے راستہ گم کرنے والے اور محتدین ہے راستہ پانے والے. اور یہاں پر کیا کہہ دیا گیا, وما کانو محتدین, یہ بھٹکتے ہی رہیں گے, یہ راستہ نہیں پائیں گے. تو آج ہم تیسرے گروہ کی تفصیل پڑھیں گے. قرآن پاک کا یہ ایک اسلوب ہے کہ اللہ سبحانہ تعالی انسانوں کو سمجھانے کے لیے بات کو بہت منظم انداز میں کرتے ہیں, تقسیم کر کے اور مثالوں سے واضح کرتے ہیں. یہاں پر ہم آج تیسرے گروہ کی بات پڑھیں گے. پہلا گروہ جو خالص مومن, دوسرا گروہ خالص کافر, اور تیسرا گروہ جو نہ مومن اور نہ کافر بلکہ ان دونوں کے بیچ میں. سورۃ النساء آیت 143 میں آتا ہے, مذبذبین بین ذالک لا الہ ہؤلاء ولا الہ ہؤلاء, دونوں کے بیچ میں تذبذب کا شکار ہے, مذبذب ہیں, ڈاواں ڈول ہیں, نہ ادھر ہیں نہ ادھر ہیں, نہ ماننے والے ہیں اور نہ ماننے والے, کہتے کچھ ہیں کرتے کچھ ہیں. ایسے لوگوں کو کیا کہتے ہیں؟ منافق. جس طرح متقین کی کچھ علامات تھیں, اسی طرح منافقین کی بھی کچھ علامات ہیں. متقی کس سے پہچانے جاتے ہیں؟ نمبر ایک, غور کیجئے, ایمان سے. نمبر دو, اقامت الصلاۃ سے. نمبر تین, انفاق فی سبیل اللہ سے. اور آخرت پر ایمان سے. یہ کس کی علامتیں ہیں؟ متقین کی. اور ہدایت کس کے لیے ہے؟ متقین کے لیے. اب یہاں پر ایسے لوگوں کا ذکر ہے جن کے لیے ہدایت نہیں, ان کی بھی کچھ علامات ہیں, ان کے بھی کچھ سائنز ہیں, ان کے بھی کچھ ٹریٹس ہیں, کچھ طریقے ہیں. تو آئیے دیکھتے ہیں کہ ان کے کیا طریقے ہیں. اور ان تین گروپس کے بارے میں پڑھ کر ہمیں اپنے بارے میں سوچنا چاہیے کہ ہمارے اندر کون سی علامات نمایاں, ہم کس گروہ میں شامل ہوتے ہیں, ہمارے اندر کیا کیا خوبیاں ہیں, کیا متقین والی صفات ہیں ہمارے اندر, یا پھر خدا نخواستہ کسی اور جیسی. آئیے ڈیٹیل دیکھتے ہیں, اور پھر جب یہ آیات پڑھ رہے ہوں ہم تو کسی اور کے بارے میں نہیں سوچیں, اپنا ہی محاسبہ کریں, کیونکہ انسان اپنے آپ کو زیادہ بہتر سمجھتا ہے. لیکن عموماً ہم اپنے بارے میں سوچنے کی بجائے دوسروں ہی کی خامیاں ڈھونڈتے رہتے ہیں. تو چلیے ذرا ڈیٹیل دیکھتے ہیں. وَمِنَ النَّاسِ, اور لوگوں میں سے بعض, نہ متقی کہا گیا نہ کافر, بلکہ ان کا نام لیے بغیر جنرلی بات کی گئی کہ اب ان کو علامتوں سے پہچانو. لوگوں میں سے بعض, من جو, یقول کہتے ہیں, کیا کہتے ہیں, آمنا, ہم ایمان لائے, باللہ اللہ پر, یعنی زبان سے کہتے ہیں. قول کس سے ہوتا ہے؟ زبان سے. زبان سے کہتے ہیں کہ ہم اللہ پر ایمان لائے. وَبِالْيَوْمِ الْآخِرِ, اور یوم آخرت پر بھی ایمان لائے. ہم اللہ کو بھی مانتے ہیں, آخرت کو بھی مانتے ہیں, وہ کہتے ہیں, زبان سے اقرار کرتے ہیں. لیکن اللہ سبحانہ وتعالیٰ کیا فرماتے ہیں؟ وَا حَالَكِ مَا نَہِی ہُم وہ بِمُؤْمِنِین, ایمان لانے والے. کس سے؟ دل سے. وہ دل سے ایمان لانے والے نہیں ہیں, کیونکہ جب تک کسی کا دل مومن نہیں وہ مومن نہیں. زبان سے کہہ بھی دیا لا الہ تو کیا حاصل, دل و نگاہ مسلمان نہیں تو کچھ بھی نہیں. زبان سے کہہ بھی دیا لا الہ تو کیا حاصل. یہی بات یہاں کہی گئی ہے کہ وہ زبان سے کہتے ہیں کہ ہم ایمان والے ہیں. سبحانک اللہم وبحمدک, نشہد ان لا الہ الا انت, نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
1: السلام علیکم. مزید معلوماتی تعلیم و تربیت پر مبنی سیریز اور لیکچرز کے لیے سماعت فرماتے رہیے انسپائر ایف ایم.
2: Coming up next, English Talk Series. Continue listening to Inspire FM. Inspire FM.
10: When you have a terrible day, you just want to scream. so just turn to Allah. When you're feeling so down, you have lost all hope, just turn to Allah. When you're feeling betrayed, you just want to curse, just turn to Allah. When you can't see a way out of a terrible situation, just turn to Allah. When you're feeling like you have no self-esteem, just turn to Allah. When you're feeling all okay and the world is at your feet, just remember not to forget Allah. You can then be certain He will remember you.
11: Landlords, let us take away the hassle of letting your property. Our comprehensive services include tenant vetting, rent collection and service charges, maintenance and repairs. Ideal Properties has two branches and have been established over 20 years and have gained a wealth of knowledge and experience.
12: If you are thinking of selling or letting your property, then speak to a member of our knowledgeable team about a free no-obligation market appraisal.
11: We can also offer guaranteed rental income.
12: Contact us on either Luton 721110 or 696050. Ideal Properties. Service with a smile, whatever your needs.
13: Biscard Pharmacy, your one-stop health and beauty pharmacy in Luton. Stockist of over 8,000 health and beauty products. At Biscard Pharmacy, we offer a range of services, including health advice and repeat prescriptions for collection and delivery to your home. We also offer a Hajj and Umrah vaccination. Come in and see us and ask about our stop smoking service. We're open 7 days a week till late, including bank holidays. Biscard Pharmacy, 157A Biscard Road, Luton. Call 457709.
14: आंसू जारी हो गए। बाबा से गले मिलकर वो बरसों की जुदाई पर खूब रोए। फिर यूसुफ अलैहिस्सलाम ने फरमाया, अब आप लोग यहीं मेरे साथ रहेंगे और परेशान होने की कोई जरूरत नहीं है। उसके बाद हजरत यूसुफ अलैहिस्सलाम उन सबको अपने महल में ले आए। दरबार की शान और शौकत देखकर वो सब हैरान रह गए और फिर अचानक उन नेमतों पर खुदा का शुक्र अदा करने के लिए हजरत यूसुफ के सामने सजदे में गिर गए। उस वक्त हजरत यूसुफ अलैहिस्सलाम ने अपने वालिद बुजुर्गवार की तरफ रुख करके फरमाया, बाबा जान, यही उस ख्वाब की ताबीर है जो बरसों कबल मैंने देखा था।
15: Can you imagine a child growing up without the love and protection of their parents? Over 39,000 children in Gaza have lost one or both parents in the most brutal circumstances, and many of them have permanent injuries. Agosh UK, Al Khidmat Foundation, has launched its Gaza Orphan Care Program. Sponsor an orphan in Gaza for £42 per month or at agoshuk.org.
16: اسلامی نقطہ نگاہ سے علمی و فکری موضوعات کا جائزہ، اسلام کی انسانیت ساز تعلیمات کا خیال افروز تذکرہ، رواداری اور بقائے باہمی قضاء میں فکر و نظر کی تطہیر اور اخلاقی بالیدگی پر مبنی موضوعات پر تحقیقی گفتگو، وقت حالات اور ماحول کے تقاضوں کے مطابق سماجی اصلاح کا ضامن۔ سنتے رہیے اور سوالات پوچھئے انسپائر ایف ایم پر۔ پروگرام صدائے تقدیر ہر بدھ دن 11 بجے پروفیسر مسعود اختر ہزاروی کے ساتھ۔
9: From the studios of Inspire FM, the time is now 11 o'clock.
17: Something to talk about in a productive and beneficial way. I am your host, Neelam, and joining me in the studio this morning is my guest, Sister Nazmin. Assalamu alaikum.
18: Alaikum salam.
17: How are you this morning?
18: Alhamdulillah, I'm good. How are you?
17: I'm great because it's sunny outside. So that just changes the mood, doesn't it?
18: It does.
17: When there's sunshine and it's not rain and I'm not battling through that traffic, it's nice. And it was a nice drive to the studio this morning. Yeah. So alhamdulillah for all of that. Now, listeners, we are live on air, reaching out to all our listeners in Luton and surrounding areas through the airwaves at Inspire FM 105.1 FM. The show is also streaming live on Facebook, where you must give the show a thumbs up, but can also comment on today's topic. I am also taking in text and WhatsApp messages on the studio number 0779 481 822. just feel like my volume's a bit low. Can I turn that? That's okay. I'm just getting permission from the studio that I'm allowed to do my own editing here. So listeners, I'm going to keep it short and sweet with the intro because we've got a lot to get through today. In today's show, Nazmin and I will be discussing prioritizing self-care. And in light of Self-Care Awareness Month, September is Self-Care Awareness Month, the next few shows will be focused around this topic, where I hope to unveil some of the hidden fears and explore ways of how we can try and find that balance in our lives, where we are treating our health and life as priority. Now, I would love to hear from all those that are tuned in this morning, whichever platform you are tuned in. It would be great to hear how you prioritize self-care in your life. It would be really nice to hear how you do that. Drop me a message on WhatsApp or text on the studio number 0779 481 822. Now, Nazmin, before I start, I wanted to actually share some statistics. I did do some research around this, and it's detailing the statistics when women, like the age ranges of when women peak with their stress levels, and looking at some of the causes. Now, a quick disclaimer here, this is just the surface stats. Of course, the exact causes and levels of stress vary by age, demographic, life stage, and of course, the daily triggers. Now, from the young adults from 18 to 24, the stress level is high. There's mental and social pressure, and this could be around career, educational pressure to succeed, up to 60%. Body images, concerns about the way they look, 36%. Social comparisons and social media, around 49%.
19: Wow.
17: So that's a lot there. And then we go to early adulthood, where the ages of 25 to 34, where this is the peak phase one. And this is around financial and career. So establishing a career, financial decisions, making huge financial decisions, housing costs, and initial life transitions. So starting your life and, you know, paving the way there. Then we have midlife. 35 to 54, peak phase two, and this is called the sandwich generation.
19: Oh, really?
17: And this is the highest record levels of severe workplace and chronic life stress, driven by juggling careers while caring for both children and aging parents. So it's not now where you're looking at yourself anymore. Your focus has turned to children. How am I going to carry on my work life? And then you've got your parents, and, you know, people then turn to that. So yeah, the sandwich generation, I think I fall under that category there. Older adults, 55, here the stress level has significantly decreased. And that's because perceived stress generally declines significantly past the age 55 to 60, because social concerns are no longer an issue, and it's actually health conditions that become dominant stresses rather than the daily life grind and pressures. So I think after 55, people stop caring. and it's all about actually our health. But we want to get there before that. We don't want to get to 55 and realize that we've got all these health conditions and health worries and things. So, you know, sharing that with you there, Nazmin, what's your thoughts around that?
19: A lot to take in. Yeah, it's definitely a lot to take in. Really, really interesting, actually. I'm not surprised. Not surprised at all. I think mental health is such a huge topic right now, isn't it? It's kind of like the be-all, end-all at the moment. What was the percentage for the 35 to 45, the sandwich?
17: I didn't actually get a percentage there. It just said that, it just said, but there's the highest record levels.
19: Right.
17: And it's mainly to do with work, balancing work and just the general chronic life stress. Right. And that's life stress around children, caring for children and aging parents, you know. And, you know, I think around that age is when you've got your teens.
19: That's
17: you've
19: right.
17: got your children growing up, and you have to then start making the decisions. So you go back to the young adults, but you're making those career decisions for them. You're trying to get them not to be concerned about their body image. And so you're feeling the pressure that the 18-year-old is feeling at that stage. So I think that's probably why it's at its peak, because you take on everything at
19: that
17: time.
19: Why do you think they call it the sandwich generation? That's an interesting thing.